0: वज़ीर-ए-आज़म मोदी का इंडोनेशिया का पहला दो तरफा दौरा है। ये दौरा जनवरी 2025 में इंडोनेशिया के सदर के यौम जमहूरिया की तकरीबात में मेहमान खसूसी की हैसियत से भारत के दौरे के बाद हो रहा है। इंडोनेशिया वज़ीर-ए-आज़म मोदी के तीन मुल्कों के दौरे का पहला मरहला है। इस दौरे के अगले मरहले में वो इसी हफ्ते ऑस्ट्रेलिया और न्यूजीलैंड का दौरा भी करेंगे। जकार्ता से संदीप अंदाज गुप्ता की रिपोर्ट के साथ खबरनामे के लिए मैं मोहम्मद अम्मार।
1: उमूर दाखिला और इमदाद बाहमी के मरकजी वजीर अमित शाह ने कहा है कि गुज़िश्ता 5 बरसों में इमदाद बाहमी की वजारत ने मुल्क के इमदाद बाहमी के शोबे से वाबस्ता तकरीबन 30 करोड़ लोगों की जिंदगी में नई तवानाई और उम्मीद पैदा की है। नई दिल्ली में इमदाद बाहमी की वजारत के 5वें यौम तासीस की तकरीब से खिताब करते हुए जनाब अमित शाह ने कहा कि वज़ीर आज़म नरेंद्र मोदी की जानिब से 2021 में कायम की गई इमदाद बाहमी की वजारत ने मुल्क के इमदाद बाहमी निज़ाम को जदीद, शफाफ, टेक्नोलॉजी पर मबनी और मुसाबिकती बना दिया है।
2: हमने कृषि ऋण, डेयरी, उर्वरक वितरण और ग्रामीण सेवाएं, ये सभी को प्राथमिक से लेकर राष्ट्रीय स्तर पर जोड़ने का काम किया है। सेकेंडरी और टर्शरी क्षेत्रों में भी उसको जोड़ने का काम किया है। भंडारण, उत्पादन, एक्सपोर्ट, जैविक उत्पादन, परंपरागत बीजों का उत्पादन, ज्यादा उत्पादन देने वाले बीजों का निर्माण, डिजिटल सेवाएं, बैंकिंग, मोबिलिटी, लॉजिस्टिक और हरित ऊर्जा, ये सबको एक माला में पिरोने का काम ये 5 साल में किया है।
1: उन्होंने कहा कि वजारत ने इमदाद बाहमी के शोबे को दरपेश अहम चैलेंजेस की निशानदेही की, नीज इसकी तरक्की और मसाइल के हल के लिए एक जामे रोड मैप तैयार किया और ऐसी इस्लाहात नाफिज की जिन्होंने पूरे इकोसिस्टम को नई शक्ल दी। अमित शाह ने मजीद कहा कि जब भारत 2047 में अपनी आज़ादी की 100 साला तकरीबात मनाएगा तो इमदाद बाहमी की तहरीक खुशहाल भारत की मजबूत बुनियाद साबित होगी। 6 जुलाई 2021 को इमदाद बाहमी की वजारत के क़याम को याद करते हुए जनाब अमित शाह ने कहा कि इस फैसले ने इमदाद बाहमी के शोबे से वाबस्ता लाखों अफराद के 75 साल के इंतज़ार को ख़त्म कर दिया। जनाब शाह ने कहा कि इमदाद बाहमी के शोबे को दहाइयों से नज़रअंदाज किया जा रहा था, ताहम इमदाद बाहमी की वजारत ने इसमें नई जान डाल दी है। उन्होंने इस तनकीद को भी मुस्तरद किया कि यह वजारत रियासतों के अख्तियारात में मुदाखलत करेगी। उन्होंने इमदाद बाहमी की वजारत के सुलियाबियों का जिक्र करते हुए कहा कि एक मरबूत डिजिटल डेटा बेस तैयार किया गया है जिसमें 30 मुख्तलिफ शोबों के 8,58,000 से ज़्यादा इमदाद बाहमी सोसाइटियों और उनके 32 करोड़ अरकान का रिकॉर्ड शामिल है। श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्ट ने जनरल सेक्रेटरी चंपत राय और ट्रस्ट रुकन डॉक्टर अनिल मिश्रा के इस्तीफे को मंजूर कर लिया है। इन दोनों ने राम मंदिर दान में मुबैना तौर पर बदउनवानी का मामला सामने आने के बाद अपने ओहदों से इस्तीफा दिया था। ट्रस्ट ने नई तकर्री तक कृष्ण मोहन को उबूरी जनरल सेक्रेटरी मुकर्रर किया है। उन्हीं की शिकायत की बुनियाद पर मुबैना तौर पर दान बेजाबतगियों के मामले में FIR दर्ज की गई थी जिसमें अब तक 8 अफराद को गिरफ्तार किया जा चुका है। ट्रस्ट ने एक चीफ एग्जीक्यूटिव अफसर मुकर्रर करने का भी फैसला किया है और इसके लिए उम्मीदवारों की सिफारिश करने के लिए 3 रुकनी कमेटी तश्कील दी है। ट्रस्ट के खजांची गोविंद दियोगिरी ने मीडिया से बात करते हुए कहा कि इस मामले के पीछे किसी साजिश के इम्कान को मुस्तरद नहीं किया जा सकता। उन्होंने ये भी वाजह किया कि मंदिर को दान किए गए तमाम जेवरात और कीमती अशिया महफूज हैं और उनका मुकम्मल रिकॉर्ड मौजूद है और तमाम अशिया की तफसीलात ट्रस्ट के पास महफूज हैं। ये खबरनामा आकाशवाणी से नशर किया जा रहा है। पाकिस्तान के कब्जे वाले कश्मीर में जारी शदीद सियासी बहरान के दौरान जम्मू कश्मीर ज्वाइंट अवामी एक्शन कमेटी JAAC ने पाकिस्तान हुकूमत को 48 घंटे का अल्टीमेटम देते हुए कहा है कि अगर उनके मुतालबात को पूरा नहीं किया गया तो 9 जुलाई को हतमी और फैसला कुन एहतजाज किया जाएगा। एक बाजाबता बयान में कमेटी ने ऐलान किया कि उसका एहतजाज तब तक जारी रहेगा जब तक कि उसके मुतालबात पूरे नहीं होते। पेश है एक रिपोर्ट।
3: इस कमेटी ने पाकिस्तान के कब्जे वाले कश्मीर के रिहायशियों और कश्मीरी बरादरी के अरकान से 9 जुलाई को एहतजाज में शिरकत करने की अपील की है। इतवार को पाकिस्तानी हुकूमत की सख्त कार्रवाई और POK में 600 से ज्यादा कारकुनों की गिरफ्तारियों के खिलाफ एहतजाज करने वाले लोगों पर پاکستانی فوج کا ظالمانہ رویہ اور شدید ہو گیا۔ مظفر آباد کے کئی علاقوں سے گولی باری اور جھڑپوں کی اطلاع ہے۔ ہزاروں لوگوں نے احتجاج کر کے مبینہ ناکہ بندی کو ختم کرنے، مواصلاتی خدمات کی بحالی، خوراک اور دواؤں کی بلا رکاوٹ سپلائی، حراست میں لیے گئے لیڈروں کی رہائی اور 38 نکاتی تحریری معاہدے پر عمل درآمد کا مطالبہ کیا۔ پاکستان نے انسدادی دہشت گردی قانون کے تحت جے اے اے سی پر پابندی عائد کر دی، جس کے بعد مظاہروں میں شدت آ گئی۔ احتجاج کے منتظمین کا الزام ہے کہ 600 سے زیادہ کارکنوں اور سیاسی لیڈروں کو گرفتار کیا گیا ہے، ساتھ ہی خوراک، آٹا اور لازمی دواؤں کی سپلائی کو روک کر حکام نے اقتصادی ناکہ بندی لگا دی ہے۔ نیوز ڈیسک سے خبرنامے کے لیے میں کونین حیدر۔
1: وزیر خارجہ ڈاکٹر ایس جے شنکر نے بحرین میں شاہ حمد بن عیسیٰ آل خلیفہ سے ملاقات کی اور دونوں ممالک کے درمیان دو طرفہ شراکت داری کو مزید مضبوط بنانے کے طور طریقوں پر بات چیت کی۔ ڈاکٹر جے شنکر قطر سے بحرین پہنچے ہیں۔ یہ ان کے 4 خلیجی ملکوں کے دورے کا دوسرا مرحلہ ہے جو 5 سے 10 جولائی تک جاری رہے گا۔ اس دورے میں قطر، بحرین، کویت اور عمان شامل ہیں۔ ڈاکٹر جے شنکر نے بحرین کے شاہ کو صدر جمہوریہ دروپدی مرمو اور وزیر اعظم نریندر مودی کی جانب سے نیک تمنائیں پیش کیں اور بحرین میں مقیم بھارتی برادری کی سلامتی، تحفظ اور فلاح و بہبود کو یقینی بنانے پر ان کا شکریہ ادا کیا۔ اس موقع پر ڈاکٹر جے شنکر نے بحرین میں مقیم بھارتی برادری کے افراد سے ملاقات بھی کی۔ اپنے اس دورے کے دوران ڈاکٹر جے شنکر مذکورہ 4 خلیجی ملکوں کے وزرائے خارجہ اور اعلی قیادت سے ملاقاتیں کر رہے ہیں تاکہ دو طرفہ تعلقات کو مزید فروغ دیا جا سکے اور علاقائی حالات و واقعات کے ساتھ ساتھ باہمی دلچسپی کے مختلف امور پر تبادلہ خیال کیا جا سکے۔ مہاراشٹر کے ساحلی اور گھاٹ کے علاقوں میں موسلادھار بارش کا سلسلہ جاری ہے۔ محکمہ موسمیات نے پالگھر، رائے گڑھ، ناسک اور پونے کے گھاٹ علاقوں کے لیے آج ریڈ الرٹ جاری کیا ہے۔ دوسری جانب ممبئی سمیت ساحلی اضلاع اور شمالی مہاراشٹر کے کئی علاقوں کے لیے اورنج الرٹ جاری کیا گیا ہے، جہاں بعض مقامات پر اوسط سے شدید بارش کا امکان ہے۔ شہریوں کی حفاظت کے پیش نظر انتظامیہ نے احتیاطی اقدامات کیے ہیں، جبکہ NDRF اور SDRF کی ٹیم کو حساس علاقوں میں ہائی الرٹ پر رکھا گیا ہے۔ پیش ہے ایک رپورٹ۔
0: مہاراشٹر کے گھاٹ کے علاقوں میں انتہائی شدید بارش ریکارڈ کی گئی ہے، جہاں لوناوالا میں 600 ملی میٹر سے زیادہ بارش ہوئی ہے۔ مٹی کے تودے کھسکنے کے خطرے کے باعث کئی سڑکوں پر ٹریفک کا رخ موڑ دیا گیا ہے، جبکہ متعدد سیاحتی مقامات کو احتیاطاً بند کر دیا گیا ہے۔ ناسک ضلع میں بادل پھٹنے جیسی بارش کی پیش گوئی کے بعد انتظامیہ نے ہائی الرٹ جاری کیا ہے۔ احتیاطی تدابیر کے طور پر ممبئی، تھانے، نوی ممبئی، پالگھر، رائے گھر، رتنا گیری اور ناسک، ستارہ اور پونے کے حساس گھاٹ علاقوں میں آج اسکول اور کالج بند رہیں گے۔ گزشتہ روز ممبئی سمیت کئی ساحلی ضلعوں میں 100 سے 200 ملی میٹر بارش ریکارڈ کی گئی، جس سے معمول کی زندگی متاثر ہوئی۔ ممبئی سے سنگیتا گوڈبولے کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں محمد عمار۔
1: بھارتی موسمیات محکمہ IMD نے آج ساحلی کرناٹک، گجرات، کونکن، گوا اور وسطی مہاراشٹر کے مختلف علاقوں میں شدید بارش کی پیش گوئی کی ہے۔ دلی، ہریانہ، چنڈی گڑھ، ملک کے شمال مشرق کے بعض علاقوں، اڈیشہ، پنجاب اور اتر پردیش میں ہلکی سے اوسط بارش کا امکان ہے۔ بھارت کے پہلوانوں نے تھائی لینڈ کے شہر پاٹایا میں ہوئے 20 سال کی عمر تک کے ایشیائی ریسلنگ چیمپئن شپ میں شاندار کارکردگی کا مظاہرہ کیا۔ پہلوانوں نے مجموعی طور پر 20 تمغے اپنے نام کیے، جن میں 4 طلائی، 7 چاندی اور 9 کانسے کے تمغے شامل ہیں۔ بھارت نے مختلف وزن کے زمروں میں مسلسل عمدہ کارکردگی کا مظاہرہ کیا اور خواتین کی کشتی اور مردوں کے فری اسٹائل دونوں زمرے کے ٹیم مقابلوں میں ٹاپ 3 میں جگہ بنائی۔ فٹ بال میں اسپین نے کل رات ڈلاس اسٹیڈیم میں کھیلے گئے فیفا ورلڈ کپ کے پری کوارٹر فائنل میں پرتگال کو 1-0 سے شکست دے کر کوارٹر فائنل میں جگہ بنا لی ہے۔ میچ کا واحد اور فیصلہ کن گول میکیل میرینو نے دوسرے ہاف کے پہلے منٹ میں کیا۔ ادھر پرتگال کے سپر اسٹار کرسٹیانو رونالڈو نے اعلان کیا ہے کہ وہ اپنی ٹیم کے پری کوارٹر فائنل سے باہر ہو جانے کے بعد اگلے فیفا ورلڈ کپ میں نہیں کھیلیں گے۔ یہ تھیں خبریں، اب اخبارات کے آئینے کے ساتھ ہیں کونین حیدر۔
3: شکریہ کلیم۔ قومی راجدھانی دلی سے شائع ہونے والے آج کی اردو اخبارات نے الگ الگ خبروں کو شہ سرخیوں میں جگہ دی ہے۔ روزنامہ پرتاب کی شہ سرخی ہے، وزیر اعظم نریندر مودی انڈونیشیا کے دورے پر جکارتا پہنچے، صدر پرابوو سوبیانتو نے کیا استقبال۔ اسی خبر کو روزنامہ انقلاب اور دیگر اخبارات نے بھی اپنے صفحہ اول پر پیش کیا ہے۔ پہلگام دہشت گردانہ حملے کے معاملے میں این آئی اے کی ضمنی چارج شیٹ میں حافظ سعید ملزم قرار، اس خبر کو بیشتر اخبارات نے اپنے پہلے صفحے پر اہمیت کے ساتھ شائع کیا ہے۔ روزنامہ پرتاب لکھتا